0: ऐं कालम में मौजूद आहिनि। फ़ौजी भाइरनि लाइ ख़ुसूसी रिआयत हूंदी। राब्ते लाइ फ़ौजी अब्दुल करीम 0301-5431-456 ऐं तौकीर अहमद 0306-1623-793।
1: खुशखबरी, लेजर हेयर रिमूवल गैर जरूरी बालों को खत्म करने का जदीद हल। अब फिक्र छोड़िए, आपके शहर मेहरापुर में गिम्स अस्पताल गंबर्ट जिल्द के मशहूर डॉक्टर बशीर अहमद मेमन लेकर आए हैं चेहरे, बाजू, टांगे और पूरे जिस्म के गैर जरूरी बालों को खत्म करने के लिए महफूज और मौसर ट्रीटमेंट। बार बार वेक्स और शेविंग से निजात, नरम, साफ और खूबसूरत जिल्द, कम वक्त बेहतरीन नतायज। अब गैर जरूरी बालों की फिक्र खत्म लेजर हेयर रिमूवल के साथ। आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़्द रेलवे फाटक अक्सा मस्जिद, थरी रोड, मेहरापुर 0300-338-5569।
2: इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर, होंडा मोटरसाइकिल जो पुर एतमाद आई बा अख्तियार इदारो। इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर, नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे। सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया, जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे। होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद। इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन ज़रिए, जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर। फ्यूल एडजस्टमेंट, RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन ज़रिए कई वञे थी। होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी। इरशाद ऑटोस हालाणी रोड मेहरापुर, राब्ते जे लाइ 0320-18-00-003।
1: खुशखबरी, अपनी जिल्द को दे नई ताजगी, चमक और खूबसूरती हाइड्रा फेशियल के साथ। अब फिक्र छोड़िए, आपके शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है गहरी सफाई और फोरी ग्लो। जिल्द को नरम और हाइड्रेट करे, सन डैमेज और रंगत बेहतर बनाने में मददगार। फेशियल रेजुविनेशन, साफ, तरोताजगी और जवान नजर आने वाली जिल्द जदीद टेक्नोलॉजी के साथ महफूज और मौसर स्किन केयर। नोट, खवातीन स्टाफ की निगरानी में की जाती है। आज ही अपनी अपॉइंटमेंट बुक करवाएं। पता, रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़्द रेलवे फाटक अक्सा मस्जिद, थरी रोड, मेहरापुर 0300-338-5569।
3: मेहरान आयरन स्टोर हालाणी, होलसेल डिपो, अ नेम टू बी ट्रस्टेड।
4: सरिया, गार्डर, टीयर, एंगल, चैनल पट्टी, लोही दरवाजा, सिल्वर जा चौंक, सीमेंट, रेती, क्रेश ऐं रंग वगैरह बाजार खां बारियत दस्तियाब आहिनि।
3: हाणे ई अचो मेहरान आयरन स्टोर, नज़्द बलोच पेट्रोल पंप, नेशनल हाईवे, हालाणी।
4: राब्ते लाइ प्रोप्राइटर गुलाम नबी मुगल 0300-320-4372 ऐं 0242-460100।
5: अपना शहर, अपना घर, मेहरापुर, और मेहरापुर की आवाज GAFM 94।
6: نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ولا يحسبن الذين كفروا سبقوا। اور ہرگز نہ سمجھیں وہ لوگ جنہوں نے کفر کیا, کیا نہ سمجھیں کہ سبقوا, وہ بھاگ نکلیں گے۔ سبقہ کا مطلب ہوتا نا آگے بڑھنا۔ کافر لوگ یہ مت سمجھیں کہ اگر وہ اس جنگ میں بھاگ نکلے ہیں یا بچ گئے ہیں تو وہ آئندہ بھی اللہ کی پہنچ سے باہر رہیں گے, بھاگ نکلیں گے۔ انہم لا یعجزون, بے شک وہ عاجز نہیں کر سکتے, وہ اللہ کو ہرا نہیں سکتے۔ عاجز کا لفظ جو ہے یہ اردو میں بھی استعمال ہوتا ہے, عین جیم زے, یعنی عجز و انکساری کے معنوں میں عاجزی, لیکن عربی میں اس کا معنی ہوتا ہے مثلا اعجزہ الصید, عاجز کر دیا اس کو شکار نے۔ مراد اس سے کیا ہے کہ شکار کے پیچھے وہ شخص اتنا دوڑا کہ وہ اسے قابو نہ کر سکا، پھر بھی بھاگ نکلا، پکڑا نہ جا سکا. اب اس شکار کو امیجن کرتے ہوئے اس بات کو سمجھیے کہ انہم لا یوجزون، بے شک وہ عاجز نہیں کر سکتے، یعنی بھاگ بھاگ کر اللہ کو ہرا نہیں سکتے، اللہ کی قدرت سے، اس کے قبضے سے کہیں نکل کر نہیں جا سکتے. بنیادی طور پر اپنے کانٹیکسٹ میں تو اس آیت کا مطلب یہی ہے کہ جنگ بدر میں مصیبت سے بچ نکلنے والے یہ نہ سمجھیں کہ آئندہ بھی بچے رہیں گے، ایک وقت آئے گا کہ وہ گھیر لیے جائیں گے، پکڑ لیے جائیں گے، ان کی شامت آئے گی. لیکن عام معنوں میں بھی اس سے ہم سب کو ایک سبق ملتا ہے، مجرم ہو، اللہ کا نافرمان ہو، اگر وہ کسی مصیبت اور تکلیف سے نجات پا جائے اور پھر بھی توبہ نہ کرے بلکہ اپنے جرم پر ڈھٹائی کے ساتھ جمع رہے، تو اس سے کوئی یہ نہ سمجھے کہ یہ شخص کامیاب ہو گیا اور ہمیشہ کے لیے چھوٹ گیا. کسی بھی ایسے شخص کو یاد رکھنا چاہیے کہ وہ ہر وقت اللہ کی گرفت میں ہے. کوئی بھی شخص اللہ سے بھاگ کر کہیں نہیں جا سکتا. وَأَعِدُّوا لَهُمْ، اور تیار رکھو ان کے لیے. یہ بھاگیں گے کیسے؟ ان کے لیے تو ابھی مزید تیاری کرنا. یہ جنگ بدر آخری مارکہ نہیں، یہ تو ابھی آغاز ہے، ابتدا ہے. آئندہ بھی انہیں مزہ چکھانے کے لیے تیار رکھو. کیا تیار رکھو؟ مستطعتم،

0: مریضن کے دوا اسٹور دا وٹھنی پوندی ماہر امراض نک کن گلو پرانو نزلو نچھو متھے جو سور نظر جی کمزوری کن جو وہن کن جو سور گھٹ بدن میں اچن شوگر بلڈ پریشر دل جا مرض فالج کھنگ ٹی بی مادے جی السر مادے جی جلن دلی جو ودن جگر جا مرض ہیپاٹائٹس بی سی گردے جی پتھری مسانے جی پتھری جو بغیر آپریشن جی کامیاب علاج کیا ونجے تو گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے جی خارش فٹ فرڈیوں بارن میں قد جو نہ ودن مردن ائی عورتن میں وزن جو نہ ودن انہن سبنی بیمارن جو کامیاب علاج کیا ونجے تو رابطے لئے 0301-2196-851
1: खुशखबरी, क्या आप बालों के झड़ने से परेशान हैं? अब फिक्र छोड़िए, शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज एक्सोसोम्स एंड पीआरपी ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार कमजोर जड़ों को मजबूत बनाए नए बालों की निशोनुमा में मदद दे बालों को घना और सेहतमंद बनाए घने मजबूत और खूबसूरत बालों के लिए आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नज़्द रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर 03003385 69

0: لو پرانو نزلو نچھو متھے جو سور نظر جی کمزوری کن جو وہن کن جو سور گھٹ بدن میں اچن شوگر بلڈ پریشر دل جا مرض فالج کھنگ ٹی بی مادے جی السر مادے جی جلن دلی جو ودن جگر جا مرض ہیپاٹائٹس بی سی گردے جی پتھری مسانے جی پتھری جو بغیر آپریشن جی کامیاب علاج کیو بنے تو گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے جی خارش فٹ فرڈیوں بارن میں قد جو نہ ودن مردن ائی عورتن میں وزن جو نہ ودن انہن سبنی بیمارن جو کامیاب علاج کیو ونے تو رابطے لے 0301-196-851
1: खुशखबरी, क्या आप बालों के झड़ने से परेशान हैं? अब फिक्र छोड़िए, शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज एक्सोसोम्स एंड पीआरपी ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार कमजोर जड़ों को मजबूत बनाए नए बालों की निशोनुमा में मदद दे बालों सेहतमंद बनाए घने मजबूत और खूबसूरत बालों से राबता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नज़्द रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर 0300-338-5569

0: मैदे जी तकलीफ़ त इन्हनि जे करे जेको आहे सो जिस्म में पाणीअ जी कमी, डिहाइड्रेशन जी कमी थी वेंदी आहे, रत जी कमी थी वेंदी आहे, ऐं माण्हू ख़ासि करे परेशान रहणु शुरू कंदो आहे, डिप्रेशन में अची वेंदो आहे, जंहिंजे करे पोइ हुनखे रत जी कमी जेको आहे उन सां गॾो गॾु छा थींदो आहे जो खाध खुराक बि माण्हू घटाए छॾींदो आहे। त ज़ाहिरी आहे त ग़िज़ा जी कमी ऐं इन्हनि शयुनि जी कमियुनि जे करे जेको आहे लो ब्लड प्रेशर रहणु शुरू थींदो आहे। नमक विझी इस्तेमालु करणु इहो बींग अ टेम्पररी टाइम त बहितरु आहे, लेकिन इहा का ट्रीटमेंट कान्हे का। इहो सिर्फ़ु ऐं सिर्फ़ु उन वक़्त जो पूराउ करणो हूंदो आहे जेको ब्लड प्रेशर घटि हूंदो आहे उनखे जेको आहे अप करण जे लाइ। यानी असांजो नॉर्मल ब्लड प्रेशर 120 खां, नॉर्मल माण्हू जो 120 खां 180 ताईं हुजणु खपे, ऐं उनखां जेकॾहिं घटिजी वेंदो, ऐं इहो बि यादि रखे पेशंट त जेकॾहिं घणा चवंदा आहिनि त हाई ब्लड प्रेशर ख़राबु आहे, लेकिन मां चवंदुसि लो ब्लड प्रेशर तमामु इंतिहाई ख़राबु आहे। छो जो जेकॾहिं लो ब्लड प्रेशर घणो थी वेंदो आहे त उहो पेशंट पोइ अॻिते हली हुन में हाइपो में अची वेंदो आहे, यानी बेहोश बि थी सघे थो, ऐं पोइ अॻिते हली हुनजी यानी हुनजी मौत बि वाक़ई थी सघे थी। इनजे करे बहितरु इहो ई आहे त हुनजो जल्द अज़ जल्द हुनजी ट्रीटमेंट करणु घुरिजे। ग़िज़ा जो पंहिंजो ख़ासि ख़्यालु रखे। ग़िज़ा में ॾिसो मिसलनि हिकु त अॻिते ॿुधायो त हेपाटाइटिस जो पेशंट आहे, अहिड़े क़िस्म जे पेशंट खे ॾिसी पोइ जेको आहे सो को बि ग़िज़ा का बि दवा पोइ माण्हू ॿुधाए सघे थो, छो जो ईअं ॿुधाइणु इंतिहाई ग़लति आहे। फ़िलहालु उनखे ज़रूरु इहो चई सघंदासीं त कोशिशि करे त जेको आहे सो पाण खे धूप खां उस खां जेको आहे सो गर्मी खां पासे, छो जो जीअं हुनजो पसीनो निकिरंदो त हुनखे ब्लड प्रेशर हुनजो अञा लो थींदो, ऐं उनखां पोइ खाध खुराक पाण खे बुख न ॾियारे ऐं पाणी जो इस्तेमालु ज़्यादा बहितरु हूंदो। फ्रूट हुनखे तमामु घणो इस्तेमालु करणु घुरिजे, तमामु पपीतो मां चवंदो आहियां त तमामु हिकिड़ो बहितरु हूंदो आहे मैदे जे लाइ ऐं जिगर जे मराज़नि जे लाइ। आलू बुख़ार तमामु जेको आहे सो बहितरु आहे, ऐं इन सां बि जेको आहे सो काफ़ी सारो हुनखे जेको आहे सो फ़ाइदो पहुची सघे थो। पर अधिक चवंदुसि त रूबरू ॾेखारे त वधीक बहितरु आहे,
1: वधीक बहितरु थींदो। प्रोग्राम आहे सिहत जी ॻाल्हि जीअं मेहरापुर FM 94 जो ही आवाज़ तव्हांजी समाज में पहुचे पियो। बिल्कुलु डॉक्टर साहिबु, जेका ॻाल्हि कई हिन वक़्त त हाई ब्लड प्रेशर खां लो ब्लड प्रेशर इंतिहाई ख़तरनाक हूंदो आहे, छो जो लो ब्लड प्रेशर में, घटि ब्लड प्रेशर में इंसानु जॾहिं बेहोश थी वञे थो त उनजो रिकवर थियणु ॾाढो ॾुखियो हूंदो आहे। हीअ कॉलर लाइन ते मौजूदु आहे, ॾिसो कॉल जी तरफ़ वेंदासीं, किथां जो कॉलर हूंदो। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम सर, ख़ुशि
1: आहियो? वाह अलहमदिल्ला, केरु साहिबु पियो ॻाल्हाए मुंहिंजा साईं? ख़ुशि आमदी चऊं था। मज़हर हुसैन साहिबु ठीकु आहियो? छा पुछंदा मुंहिंजा साईं डॉक्टर साहिब खां? बसि मादो गरम थी वियो आहे, रहंदो गर्मी वरी मादो गरम, पोइ कुझु वणे कोन, हाणे छा कयूं, काॾे वञूं
2: पोइ?
1: ॾस बि जाम आहे, दवा बि जाम आहे, रुगो माण्हू इस्तेमालु करे। प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमून साहिबु वेठो आहे कोटड़ी कबीर 8 किलोमीटर मेहरापुर, 10 मिंटनि में डायरेक्ट मेहरापुर वधण बुटा पेट्रोल पंप जे बिल्कुलु साम्हूं प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमून साहिबु जर्मन होम्योपैथिक क्लिनिक। ॿुधनि साईं, हिन जो इलाजु मौजूदु आहे अलहमदिल्ला। हुन जो अॼु त डॉक्टर साहिब जो मौज़ू इहो एच पाइलरी मादे जी तकलीफ़, एच पाइलरी थींदी मादे जी तकलीफ़ जे करे आहे, पहिरियों शुरूआती मादे जी तकलीफ़ थींदी आहे, उनखां बाद में अॻिते हली हली जॾहिं असीं उहो केयर न आहियूं कंदा, तवजो न आहियूं ॾींदा, पोइ वञी एच पाइलरी थींदी आहे। ठीकु आहे मुंहिंजा भाउ, ॿुधो FM ॿुधो, डॉक्टर साहिबु तव्हांखे ॿुधाए थो।
0: जी हा बिल्कुलु, हिकु त जेको आहे सो मादे जो मां पहिरें ॻाल्हि ॿुधाई त खोड़ सारी वजूहात हूंदियूं आहिनि। स्मोकिंग बि माण्हू घणा कंदा आहिनि, चांहि जो इस्तेमालु घणो कंदा आहिनि, गर्म शयूं घणियूं खाईंदा आहिनि, या हार्ड वर्किंग घणनि जी हूंदी आहे डिप्रेशन जे करे, ऐं जेको आहे सो घणे खाइण जे करे, वर्किंग न करण जे करे, घणनि जो ऑफिशियली वर्क हूंदो आहे उते ई खाई उते ई वेठा हूंदा आहिनि, त इन जे करे बि मानी सही हज़म न थींदी आहे, उन जे करे बि जेको आहे सो मैदो ब्लूमिंग फाले फूलजी वेंदो आहे, ऐं पोइ उहा तकलीफ़ एसिडिटी थी वेंदी आहे। सो इन जे करे जेको आहे सो बहितरु आहे त हर खाधे खां बाद में सौंफ चूसणु तमामु ज़रूरी आहिनि। रोज़ाना राति जो अधु चमची सौंफ जी, अधु चमची जीरो, अधु चमचो जाण पाणी में काढ़े, पाणी में छाणे तव्हां विझी रखी छॾियो सुबुह जो, उन में काढ़े ऐं छाणे, उहो काढ़ो जेको आहे सो तमामु बहितरु आहे, जेको मादे खे पीअण सां जेको आहे सो जेके बि हाज़मे जो सिरिश्तो आहे उनखे हू बिल्कुलु सही करे छॾींदो आहे। इन जे करे ऐं उनखां अलावा जेकॾहिं कब्ज़ बि रहे थो त रोज़ाना राति जो नीम गरम खीर में इस्पंगुल जो साशे वठी आहे, इस्पंगुल जो छिलको जेको हूंदो आहे उहो चमची राति जो खीर में विझी उहो इस्तेमालु कर, उन सां बि मादो थधो बि रहंदो ऐं हाज़मो بھی اوہاں جو بہتر رہندو، قبض کھا بھی تاں بچ سکدو، پر گڈو گڈ یہ صرف ایکڑی خیر جی حد تائیں بہتر ہے، لیکن ان جے احتیاط تمام ضروری ہے۔ ایک تو جما پہرے گل کی تے چائے جو استعمال گھٹ، گاڑھو مرچ بند ترل شی جو شو یہ تھیندو ہے جو اس مانو باہر نکرے تو برگر باربیکیو اڑے قسم جو مرغن غذاؤں یا کچھ بریانی وغیرہ یہ شیوں گھڑیوں کھانے سے تکلیف ودھندی ہے، ان دے کرے ان دی جگہ تے تھدیوں شیوں کھیر جو استعمال فروٹ جو استعمال کرنا تمام ضروری ہے۔ جما پہرا گل کہ کھادو کھائی پانی یکدم نہ پیجے، پانی ادھ کلاک مانی کا اگے پیڑ گھرجے، مانی کا کلاک بعد میں پانی پیڑ گھرجے، ان سے ودھیک جو سو یعنی اواں کے ریلیف ملی سکے تو۔ جی سر،
1: پروگرام ہے صحت کی گال جی میرا پر ایف ایم 94 جو آواز اواں جی سماعت نے پہنچے پیو۔ پروگرام میں کال کی طرف ونداسی، ایک کالر لائن تے موجود ہے، برحال کال ڈراپ تھی چکی ہے۔ پروفیسر ڈاکٹر منظور حسین میمن صاحب اسانجے اسٹوڈیو میں موجود، 0301-91-8051 اساں لائیو کال جو نمبر ہے، اواں کہیں بھی وقت ڈاکٹر صاحب سے رابطہ کر سکو تھا، 0301-91-8051۔ ڈاکٹر صاحب ہر اربا خمیس جمعہ چھنچھر آچر سومر تے صبح 10 to 5 تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور میں مریضن جو علاج کرنا ہے، ہر جمعے چھنچھر آچر تے، یعنی ہفتے جا 3 چیک اپ فیس ڈاکٹر صاحب جی بالکل فری ہوندی ہے، بالکل مفت ہوندی ہے، جمعہ چھنچھر آچر یعنی ہفتے جا 3 چیک اپ فیس بالکل مفت ہے، بالکل فری ہے۔ تمام ڈاکٹر صاحب کے کہیں بھی وقت دکھارے سکو تھا، ہر اربا خمیس جمعہ چھنچھر آچر سومر تے، یعنی ہفتے جا 4 اواں کے بدائی ہلوں تو انگارے والے ڈی کلینک بند ہوندی ہے۔ ڈاکٹر صاحب جی پروفیسر ڈاکٹر منظور حسین میمن صاحب مختلف بیماریوں جو ماہر ڈاکٹر ہے، کدیں بھی اواں کے مایوس نہ تھو، کا بھی بیماری لا علاج نہ ہے، مختلف بیماریوں جا ماہر ڈاکٹر ہیں، پتے کی پتھری ہے، گردے کی پتھری، مسانے کی پتھری، پائلس ہیں، نک کی ہڈی ودھیل ہے، گلے جا گدود ہیں، انہوں کی بغیر آپریشن کے کامیاب علاج کیا وے تو۔ پروفیسر ڈاکٹر منظور حسین میمن صاحب سندھ جو مشہور و معروف ڈاکٹر، پنجاب کا وٹھی کرے بلوچستان کا وٹھی کرے پوری سندھ کا ڈاکٹر صاحب وٹ مریض اندا رہندا ہے۔ کالر لائن تے موجود ہے، دسو کتھا جو کالر ہوندو۔
3: السلام علیکم، کہہ رہے ہیں کتھا گا دا شاہ پوچھنا چاہیے ڈاکٹر صاحب کا؟ جی قبضی تھی رہے، ٹھیک ہے، ایف ایم بدو ڈاکٹر صاحب ہمیں بتائے تو۔
0: جی سائیں، یہ ساگی مادے جی مسائل ہیں، مادے کے کری جو سو جی مادو اواں جو صحیح ورک نہ کندو ہے، تو ان کے کری اواں کے قبض قبض اواں کے خبر ہے تو ہر مرض جی ماں جو سو سڑی ویندو ہے، ان کے کرے قبض جا بھی کھوڑ سارا سبب ہیں، وڈے میں وڈو سبب ایک تو رات دیر تھی جاگن نند جو صحیح جو سو نہ ہوجن، بیوں کے اڑی میڈیسنس مو اینٹی بایوٹکس وغیرہ یا کچھ کا اڑی بیماری لگل ہوں کو دواؤں دواؤں جا سائڈ افیکٹس کے کرے بھی جو سو قبض رہ چاور جو استعمال زیادہ ہوجن کے کرے، کھیر نہ پینے کے کرے بھی ان کے کرے، کھیر جو استعمال پانچ روٹین میں آنے ان کی دوا ہومیوپیتھک میں تھی ہے، تو بالکل روبرو ڈیکھارے سکو تھا۔
3: یہ کالا لائن تے موجود ہے، کال چلنا ہے، السلام علیکم۔ السلام علیکم،
2: سلام،
3: کہہ رہے ہیں کتنا گا تھا؟ چھا پوچھنا چاہیے ڈاکٹر صاحب کا؟
2: ڈاکٹر صاحب کا یہ پوچھنا تھا کہ کیڑی مل ہمارا اگے منا دماغ میں سو تو گئے۔
3: اچھا، عمر گھنی ہے؟
2: عمر سائیں 36 سال۔
3: اچھا ٹھیک ہے ڈاکٹر صاحب، ہم بتائے تو
1: ادھے متھے میں زور دو پئے، سجے متھے میں زور دو پئے،
2: سائیں کھاوے پاسے، سائیں کھاوے پاسے ادھے میں،
1: ادھے متھے میں زور دو پئے، وہ بھی کھاوے پاسے میں، اور پانی تو گلے تو کھے دو چے بلا زبان کو دس جا۔
0: میگرین پین ان کے چبو ہے، یعنی ایک پاس ڈاں بے پاس سور وجے، میگریٹ میں نکتل ہوں، یعنی مانو जेको आहे सो मैग्रीन पेन इन खे चइबो आहे, पोइ चाहे कंहिंखे सॼे पासे बि पइजी सघे थो, कंहिंखे खॿे पासे बि पइजी सघे थो। अहिड़े पेशंट खे जॾहिं तकलीफ़ वधी वेंदी आहे त पोइ ईअं तकलीफ़ महसूसु थींदी आहे ॼण मथे में हथोड़ा लॻनि पिया, ऐं अंधेरे में तकलीफ़ हुनजी वधंदी आहे, ऐं मिठाण खाइण सां हुनजी तकलीफ़ वधंदी आहे, ज़्यादा ॻाल्हाइण सां हुनजी तकलीफ़ वधंदी आहे। इन जे करे उनजी दवा जेको आहे सो मेडिकल में केतिरी बि सिर्फ़ु आराम खां सवाइ ॿी का बि टेबलेट दवाई हुनखे न ॾींदा आहिनि, ऐं उहा बिंग सिर्फ़ु टेम्पररी टाइम लाइ हूंदी आहे, को बि उनजो इलाज न आहे। असां वटि अलहमदिल्ला अलाह ताला जा करोड़े अहसान आहिनि, इन मर्ज़ जे बारे में बि असां वटि व्यूज़ मौजूदु हूंदा आहिनि, ऐं इन मर्ज़ जो बि असां कामयाबु हद ताईं 101% असां 10% इलाजु कयो आहे ऐं कामयाबु वियो आहे कंहिं बि पेशंट खे। ऐं ख़ासि करे इहा अलामत औरतुनि में बि ज़्यादा थींदी आहे, मर्दनि में बि थींदी आहे, लेकिन औरतुनि में कुझु ज़्यादा ई थींदी आहे, उन जूं बि वजूहत आहिनि। लेकिन हिन अदे खे जेकॾहिं इहा तकलीफ़ आहे त मां उनखे सिर्फ़ु मशवरो इहो ॾींदुसि त ॿी दवा खे छॾे करे होम्योपैथिक हुनजी ट्रीटमेंट कराए, इनशा ताला कुझु ई अरसे में इहो अदो ख़ुदि अव्हांखे पाण व्यूज़ ॿुधाईंदो त मुंहिंजी तकलीफ़ छॾे वई आहे अलाह जे हुकुम सां।
1: ख़तमु थी वियो डॉक्टर साहिबु, आख़िर में कहिड़ो पैगाम ॾियणु चाहींदा आहीं? ऐं चाहींदुसि त तव्हां जेके ॾींहुं वेहो था क्लिनिक ते उहो बि दोस्तनि खे ॿुधायो, पंहिंजो नंबर बि नोट कराए छॾियो, कहिड़े कहिड़े टाइम मां असां राबितो करे सघनि था डॉक्टर साहिबु?
0: जंहिं क्लिनिक जो शेड्यूल टाइम अव्हांखे हिकु दफ़ो ॿीहर ज़रूरु ॿुधाईंदासीं। हफ़्ते जा 6 ॾींहं, जुमो, छंछरु, आचरु, सूमरु, अरबा, ख़मीस, आंगारे जो ॾींहुं क्लिनिक असांजी बंदि हूंदी आहे। इन में हफ़्ते जा 3 ॾींहं असांजी चेकअप फीस फ्री हूंदी आहे, जुमे जो ॾींहुं, छंछरु जो ॾींहुं, आचरु जो ॾींहुं। अलबत्ता दवा मरीज़ खे पंहिंजी वठणी पवंदी आहे, ऐं अहिड़े तरीक़े सां टाइमिंग जेकी आहे सुबुह जो 10 बजे खां शाम जो 5 बजे ताईं। क्लिनिक जी एड्रेस जेकी हूंदी आहे कोटड़ी रोड साम्हूं वधड़ पुटा पेट्रोल पंप, ऐं जेको सो मेहरापुर शहर, इहो ज़रूरु यादि कंदा। ऐं आख़िर में पैगाम सभिनी दोस्तनि जे लाइ, ख़ासि करे यंगर्स जे लाइ इहो ई आहे त माउ पीउ जंहिंजो जहिड़ो आहे उनजे लाइ तमामु जेको आहे सो गनीमत आहे, ऐं उनजी ख़िदमत ज़रूरु कंदा करियो। ऐं माउ पीउ जी ख़िदमत करण सां माउ जे पेरनि जे हेठां जनत आहे, इहो तव्हां ॿुधो ई हूंदो, लेकिन माउ पीउ जी ख़िदमत करण सां बि अव्हांखे न सिर्फ़ु जनत मिलंदी बल्कि अव्हांजो सारियूं जेके तकलीफ़ूं आहिनि उहे ख़तमु थी वेंदियूं। वॾी महिरबानी, दुआनि में ज़रूरु यादि।
1: तमामु घणी महिरबानी डॉक्टर साहिबु, तव्हां असांखे पंहिंजो क़ीमती वक़्तु ॾिनो। प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमण साहबु असांजे स्टूडियो में मौजूदु हुआ, जेके सिहत बाबति मालूमात ॾेई रहिया हुआ। प्रोग्राम जो बि वक़्तु पियो अचे थो पंहिंजे पुॼाणे जे तरफ़ वञे पियो, वक़्त जो अहसासु, तंहिंजे करे सभिनी दोस्तनि खां असीं माज़रत बि वठंदासीं जिन खे कॉल्स जंहिंजो शामिलु न आहियूं करे सघंदा, ऐं तमामु घणियूं कॉल्स हूंदियूं आहिनि प्रोग्राम में। इन ते अॼु प्रोग्राम जो बि वक़्तु पियो अचे थो पंहिंजी पुॼाणी ते, जॾहिं बि दुआउनि जे लाइ हथु खणो त असांखे पंहिंजे दुआनि में ज़रूरु यादि रखिजो। ॿिए प्रोग्राम ते ॾींदा इजाज़त, अलाह निगहबान, अलाह वाही।